0: हमारा ये वाला हिस्सा जो है मिडिल ईस्टर्न
1: नेपाल,
0: नेपाल बिल्कुल जी. जब हम इधर बात करते हैं तो यहाँ हमने देखा है कि हमारी पॉपुलेशन ज़्यादा यंग है, क्योंकि यहाँ आपको मालूम है कि यहाँ अवेयरनेस की कमी की होने की वजह से और टैबूज़ हैं, क्योंकि एक शर्म का वो पहलू रहता है कि लोग बताते नहीं हैं और औरतें सामने आती नहीं हैं अपनी तकलीफ़ों को लेकर, तो उसकी वजह से ये बहुत ज़्यादा जो है इसका इंसिडेंस हमारे इन ममालिक में ज़्यादा हो रहा है. तो
1: इसमें जैसे हम कतर की थोड़ी सी बात करें कि उसमें भी बहुत जैसे कि पॉपुलेशन के हिसाब से बहुत ज़्यादा केसेस हैं.
0: जी जी. अब रिस्क फैक्टर्स की बात करें तो हमें ये चीज़ जहन में हमेशा रखनी चाहिए कि रिस्क फैक्टर्स दो तरह के हो सकते हैं. एक मॉडिफाइबल हैं जिनको हम मॉडिफाई कर सकते हैं और बदल सकते हैं, और कुछ नॉन मॉडिफाइबल हैं. तो उन मॉडिफाइबल रिस्क फैक्टर्स में सबसे बड़ा फैक्टर एज है.
1: जी.
0: पहले तो आप औरत हैं. नंदलेस इसका मतलब ये नहीं कि मर्दों को कैंसर नहीं हो सकता. मर्दों में भी छाती होती है तो उनमें भी है, लेकिन उनकी परसेंटेज बहुत कम है, लेस देन 1% है.
1: लेकिन
0: उनका डायग्नोसिस और ट्रीटमेंट बिल्कुल सेम रहता है जैसे औरतों का रहता है. जी बिल्कुल. तो नंदलेस अगर किसी हमारे मर्द हजरात को भी कभी ऐसी चीज़ें या ऐसी तशवीशनाक अलामत नज़र आएँ तो उन्हें भी ज़रूर रजू करना चाहिए और उसकी इन्वेस्टिगेशन करवानी चाहिए. तो सबसे बड़ा रिस्क फैक्टर एज है. ठीक है. जब जब आपकी एज बढ़ती जा रही है तो रिस्क ऑफ कैंसर बढ़ता जाता है. ठीक है. और फिर हमारी जो बच्चियां हैं जिनमें अर्ली मेनार्की होती है, जिसमें हम कहते हैं कि माहवारी जल्दी शुरू हो जाती है, या जिन औरतों में जो है हमारा मेनोपॉज डिले हो जाए, तो दैट मींस उनका उनकी बॉडी में एक्सपोजर ऑफ हार्मोन्स ज़्यादा देर रहता है और जल्दी शुरू हो जाता है, ये भी एक रिस्क फैक्टर है. ठीक है. जो हमारी कुछ आदत हैं, हमारी लाइफ स्टाइल जो है हो गई है कि हम सेडेंट्री हो गए हैं, बहुत ज़्यादा वज़न बहुत बढ़ता जा रहा है बच्चियों में, घर के अंदर बैठ रहे हैं, वर्जिश नहीं कर रहे हैं, ये एक ऐसा मॉडिफाइबल, ये भी एक बहुत बड़ा रिस्क फैक्टर बन रहा है. उसके बाद फिर एक्सपोजर, जैसे हमारे खाने में आजकल आपको मालूम है प्रिजर्वेटिव्स हैं, हम लोगों के पास वक्त नहीं है फ्रेश बनाने का, फ्रेश पकाने का, तो हम सब पका पकाया ला रहे हैं और वो जो है काफ़ी महीनों से रहता है रेफ्रिजरेशन में और उनके अंदर प्रिजर्वेटिव्स होते हैं, ये एक रिस्क फैक्टर्स होते हैं.
1: फास्ट फूड जो है,
0: एग्जैक्टली जंक फूड्स, फास्ट फूड्स, एग्जैक्टली. सो दीज आर सम ऑफ द रिस्क फैक्टर्स. और उसके बाद हम हमारे अगर आप बरसगीर में जैसे हिंदुस्तान और नेपाल और ऐसी जगहों में बहुत कॉमन हो रहा है अब मंशियात, और जिसमें मंशियात में हम ज़्यादा बोलेंगे स्मोकिंग अब एक एक एक फैक्टर बन गया है कि लोग जो है इसको एक प्रेस्टीज मानते हैं, स्पेशली नई नस्ल जो है वेपिंग कर रहे हैं सिगरेट, एंड इट मेक्स देम फील बिग एंड समथिंग स्मार्ट एंड लाइक दिस. सो स्मोकिंग एक बहुत बड़ा, और इससे ये है कि ये नहीं कि जो लोग स्मोक कर रहे हैं वही, बल्कि जो पैसिव स्मोकर्स हैं जिनमें औरतें शामिल होती हैं, बच्चे शामिल होते हैं, तो उनमें रिस्क फैक्टर बढ़ जाता है. इसी तरह बहुत सी हमारी सोसाइटीज़ में अल्कोहल लिया आ रहा है किसी भी शक्ल में, किसी भी फॉर्म में, सो वो भी एक रिस्क फैक्टर जो मॉडिफाइबल में है. लेकिन नॉन मॉडिफाइबल में ये है कि कुछ चीज़ें हम नहीं बदल सकते हैं, जैसे मारूसी बीमारियां होती हैं या जेनेटिक्स होते हैं जिसमें बहुत
1: अगर फैमिली में
0: कैंसर की हिस्ट्री है, या आपकी आपकी मदर की तरफ से, खसूसी ब्रेस्ट कैंसर के लिए अगर आपकी मदर की तरफ से आपकी नानी खाला किसी ब्रेस्ट कैंसर हो, तो उसमें आपके चांसेस 25% ज़्यादा हो जाते हैं कि आपको कैंसर हो.
1: ठीक
0: तो ये जेनेटिक्स प्लेज अ रोल ऑल्सो, व्हिच इज नॉन मॉडिफाइबल, उसको हम बदल नहीं सकते हैं.
1: जो जेनेटिक्स है और जो एज जैसे फैक्टर, वो
0: अगर बाकी एक्सट्रीम्स ऑफ
1: एज, और बाकी जैसे आपने बताया है ये बहुत अहम पॉइंट्स हैं कि ये हम चेंज कर सकते हैं उससे. इसमें नुकसान का जो अलामतें हैं वो हर एक में एक जैसी ही होती हैं या कुछ डिफरेंट हो सकती हैं?
0: प्रेजेंटेशन अलग अलग हो सकती हैं. बाज़ औक़ात आपकी ब्रेस्ट में कुछ भी नहीं हो सकता है, सिर्फ आपकी बगल में गुठली हो सकती है. तो इसीलिए है कि बगल में कभी भी आपको गुठली महसूस हो तो उसको जो है इग्नोर ना करें, वो तशवीशनाक हो सकती है. इसी तरह आपके गर्दन में, मैंने बताया कि गर्दन के हिस्से में, चूंकि ये ब्रेस्ट जो होता है ये सारा एरिया जो है नेक से शुरू होकर आपकी बगल वाला हिस्सा जो है ये ब्रेस्ट की ड्रेनेज का हिस्सा होता है, जहां आपके लिम्फावी गुद्दा जो होता है वो मौजूद होता है. तो बाज़ औक़ात आपका कैंसर शुरू हो सकता है ब्रेस्ट में, लेकिन वो वहां ना बन के वो फैल जाता है.
1: जी.
0: और वो फैलता इन्हीं रास्तों से है. तो वो जो सबसे पहला रास्ता है वो आपकी बगल है, और आपके जो सर्वाइकल लिम्फ नोड्स होते हैं या सुप्राक्लाविकुलर लिम्फ नोड होता है जो आपके गुदे हैं, जो गर्दन के पास जो आपके लिम्फ नोड्स होते हैं, बाज़ औक़ात वही हो सकते हैं. और इन्फ्लेमेटरी ब्रेस्ट कैंसर में आपके पास कोई गुठली नहीं होगी, गांठ नहीं होगी, लेकिन स्किन में चेंजेस होंगे. इसी तरह हमारी बहुत सी माएँ हैं जो दूध पिला रही होती हैं बच्चों को, और उन्हें उस टाइम में आपको गुठली फील नहीं हो सकती है अगर ब्रेस्ट में कैंसर डिवेलप हो रहा है, तो उनको जो है आप ڈرٹی ڈسچارج ہونا شروع ہو جائے اچانک سے, یا نان لیکٹیٹنگ مدرز میں بھی ڈرٹی ڈسچارج ہونا شروع ہو جائے, یا نپل میں کوئی چینجز آنا شروع ہو جائیں, یا اس کی رنگت میں, یا اس میں جھڑنا شروع ہو جائے اسکن, تو دیٹ شوڈ ریز اے کنسرن.
1: ٹھیک ٹھیک جی ڈاکٹر صاحب, یہ ہمارے لسنر ہیں, نام نے لکھا, انہوں نے کہا کہ ان کی جو بیبی ہے وہ 9 months کی ہے, اور یہ کہ وہ کچھ گٹھلی سی محسوس کر رہی ہیں, تو فیڈ وہ کروا رہی ہیں, تو کیا کریں؟
0: سب سے پہلے بات یہ کہ گھبرانے کی کوئی ضرورت نہیں. بعض اوقات چونکہ آپ لیکٹیٹنگ مدر ہیں, آپ دودھ پلانے والی مائیں ہیں, تو اس وقت ویسے بھی جو دودھ پلانے کی جو شریان ہوتی ہیں, جن کو ہم بولتے ہیں کہ جو لیکٹیٹنگ ڈکٹس ہوتی ہیں, تو ان میں کنجیشن ہو جاتی ہے, اس کنجیشن سے کبھی کبھی جو ہے گٹھلی محسوس ہو سکتی ہے. نند لیس اگر آپ کو لگے کہ یہ گٹھلی جو ہے یہ ریزالو نہیں ہو رہی ہے, یا اس میں اگر آپ کو تپش آ جاتی ہے, فیور ہو جاتا ہے, تو موسٹ آف دا ٹائم اٹس یوزلی ماسٹائٹس, وچ از اے ویری کامن کنڈیشن. انفیکشن, بالکل بالکل انفیکشن کی علامات ہوتی ہیں, تو ڈاکٹر سے ضرور رجوع کریں, وہ دیکھ کے بتا سکتی ہیں آپ کو کہ یہ انفیکشن ہے یا اس کی اور جانچ ہونی چاہیے, یا ایک الٹرا ساؤنڈ دیکھ کے اور یا کوئی اور انویسٹیگیشن کرنے کی ضرورت.
1: اس میں ڈاکٹر صاحب جیسے گٹھلی کی بات کی آپ نے, کہ آپ کوئی بھی لمپ آپ کو فیل ہو اور جو ہے اس کی بالکل جو ابتدائی علامات ہیں اس میں, مگر یہ ہے کہ کیا ہر جو لمپ ہے یا ہر گٹھلی ہے کیا وہ کینسر ہو سکتی ہے, کینسر ہی ہوتی ہے یا اس میں؟
0: بہت خوبصورت سوال ہے یہ,
1: بہت شکریہ.
0: 80-85% تک جو گٹھلیاں ہوتی ہیں وہ نان کینسرس ہوتی ہیں, سو دیٹ از ویری ری افرمنگ. اس لیے ہماری بہنوں کو, ماؤں کو پریشان نہیں ہونا چاہیے, ہر گٹھلی جو ہے وہ کینسر نہیں ہوتی, ٹھیک ہے, وہ انفیکشن بھی ہو سکتا ہے. کبھی کبھی آپ کی بریسٹ میں جو ہے فیٹ یا چربی کی مقدار زیادہ ہو, تو اس کی وجہ سے کبھی کبھی گٹھلیاں بن جاتی ہیں اور وہ بینائن ہوتی ہیں, جس کو سسٹ بولتے ہیں. کبھی کبھی ان میں پانی جمع ہو جاتا ہے, تو وہ بھی آپ کو پریزنٹ کر سکتا ہے ایز اے گٹھلی. تو ہر گٹھلی جو ہے وہ کینسر نہیں ہوتی ہے. نند لیس کبھی بھی ایسی کوئی شکایت آئے یا ایج گروپ میں آئے, پرٹیکولرلی کوئی بھی ہماری ماں بہن بیٹی جو 40 سے اوپر ہے, تو اس کو ضرور ضرور جا کے خود بھی ایگزامن کریں, اور اس کے بعد تشویش لگے تو جا کے اپنی پرائمری ہیلتھ کیئر سینٹر میں اپنی ڈاکٹر سے رجوع کریں, اپنے گائنیکالوجسٹ کو دکھائیں.
1: ٹھیک ٹھیک جی لسنس, یہ بہت امپورٹنٹ ہے کیونکہ ایسی خوفزدہ جسے گٹھلی سمجھ لی جاتی ہے, اور یہ خوف بھی ہے کینسر کا جب نام خدا نخواستہ آ جاتا ہے, تو اس لیے یہ میں نے کوشچن کیا کہ کیا ہر ایک جو گٹھلی ہے جو محسوس ہو تو وہ کینسر نہیں ہوتی, اس لیے ڈرنے کی بھی ضرورت نہیں ہے, مگر انویسٹیگیٹ کرنا بہت
0: بہت
1: ضروری ہے,
0: بہت ضروری ہے. اور سب سے بڑی بات یہ ہے کہ میں اپنے سامعین کو یہ بتاؤں گی کہ کینسر اب موت کا دوسرا نام نہیں ہے. کینسر کو اب ورلڈ اوور جو ہے اس کی ڈیفینیشن بدل کے کرونک ڈیزیزز میں شامل کیا گیا ہے. تو جس طرح سے آپ کا بلڈ پریشر ہے, آپ کا ڈائبٹیز ہے, آپ کا ہارٹ ڈیزیزز ہیں, اور ان کے لیے طویل علاج کی ضرورت پڑتی ہے, اب کینسر کو بھی اسی کیٹیگری میں لایا جا رہا ہے. اور چونکہ علاجات اب اتنے زیادہ ہیں کہ آپ کی لائف پرولونگ ہو رہی ہے, آپ کی کوالٹی آف لائف امپروو ہو رہی ہے, اور اسکریننگ اور اس سے جو ہے ابتدائی اسٹیجز میں پکڑ جائے تو آپ کی زندگی بہترین گزر سکتی ہے. تو اس لیے کینسر موت نہیں ہے, انشاءاللہ خیر ہے, لیکن یہ ہے کہ تشویش ہو تو ضرور رجوع کریں اپنے ڈاکٹر سے.
1: اس میں ڈاکٹر صاحب جیسے ڈائیگنوسس, کسی بھی ہم بیماری کی بات کرتے ہیں, خاص طور پر جب سی کینسر کی بات کی جاتی ہے, تو اس میں ڈائیگنوسس کو بہت اہمیت دی جاتی ہے کہ اس کی تشخیص کیا ہے, کیوں زیادہ امپورٹنٹ ہے, وہ میں آپ سے پوچھنا چاہوں گی.
0: دیکھیں ڈائیگنوسس تو وہی بات ہے, اگر آپ کی آنکھیں کسی چیز کو نہیں دیکھتی تو آپ اس کے بارے میں نہیں سوچتے ہیں اس کے بارے. اور بعض اوقات چونکہ ہمارے معاشرے میں جو ہے بہت ٹیبو ہے, اسپیشلی عورتوں کے بیچ میں, کہ اپنے معاملات نہیں بیان کرتی ہیں, چھپا کے رکھتی ہیں. لیکن میں یہی بتانا چاہتی ہوں سب سے کہ یہ چھپانے والی کوئی بات نہیں ہے, آپ کا جسم آپ کے لیے اتنا ہی ضروری ہے جتنے باقی اعضاء ہیں, اور چھاتی بھی جو ہے یہ امپورٹنٹ فیکٹر ہوتی ہے, ایک عورت کی جسم کا ایک بہت امپورٹنٹ حصہ ہوتا ہے, اس کو بھی نگلیکٹ نہ کریں آپ, ٹھیک ہے. اور ڈائیگنوسس جو ہے, جہاں تک ڈائیگنوسس, سب سے پہلا ڈائیگنوسس سے پہلے جو چیز ضروری ہوتی ہے کہ وہ ہے آپ بریسٹ ایگزامینیشن. ہر عورت, ہر بچی, ہر ماں, سب کو معلوم ہونا چاہیے پہلے کہ اپنا نارمل باڈی سٹرکچر کیسا ہے آپ کا. اگر آپ کو نارمل پتہ ہوگا تو آپ اب نارملٹی دیکھ سکیں گے. تو اس لیے بہت ضروری ہے کہ ہماری مائیں, بہنیں, بیٹیاں جو ہیں ان کو پتہ ہو کہ اپنی جو ہے ہر مہینے جو ہے اپنی ماہواری کے ہفتے بعد اپنی چھاتی کا ایک سیلف ایگزام کریں, وہ جب نہا رہے ہوں شیشے کے سامنے کھڑے ہو کے دیکھیں کہ کوئی چینج تو نہیں ہے, بریسٹ کی شیپ میں تو کوئی چینج نہیں ہے, کوئی گٹھلی تو نہیں ہے, کوئی رنگت میں کوئی بدلاؤ تو نہیں ہے.

0: پھر ان خامیوں کو بھی مدنظر رکھتے ہوئے یا پھر دوسرے معاشرے کی خوبیاں, تو ان میں ہم توازن کیسے قائم کریں, یا پھر ہم اس کو یعنی آئیڈینٹی کرائسس میں جب بچے پڑھ جاتے ہیں کہ بھائی میں تو یہیں پلا بڑا ہوں مجھے یہیں رہنا ہے, اپنے ملک کو حقارت کی نظر سے دیکھنا شروع کر دیتا ہے.
1: جب آپ اس چیز سے باہر آتے ہیں نا تو آپ کی اس کی خوبیاں اور خامیاں نظر آنے لگ جاتی ہیں, اور باہر آنے کا مقصد کسی خوبیوں کی وجہ سے تو باہر نہیں نکلتا کہ وہاں آپ کو فائنینشیل کرائسس ہے, اس کے بعد سیکیورٹی ایشوز ہیں, اس کے بعد آپ کو ایڈمیشن یا ہر چیز, وہ جو کہتے ہیں نا کہ آپ کو کوئی لینا دینا, استغفر اللہ نام غلط ہے, لیکن اس کی سیکنڈ فارم لے رہے ہیں رشوت دے کے کام یہ وہ کرنا. الحمدللہ قطر میں یہ کوئی کانسیپٹ نہیں ہے, دیر از نتھنگ.
0: بالکل.
1: تو ایک آپ کو ایک کمپیریزن ملتا ہے, جو وہاں رہتا ہے وہ اسی کہتے ہیں نا سرکل میں گھومتا رہتا ہے, وہ مجبوری میں ان چیزوں میں. آف کورس یہ آپ کی بات ٹھیک ہے کہ وہ اچھا چھوٹے بچے ہوتے ہیں تو وہاں جا کے انجوائے کرتے ہیں, تو وہ جب آنے والا دن ہوتا ہے وہ چپ جاتے ہیں, ہم نے نہیں جانا, ادھر مزہ آ رہا ہے.
0: ہاں یہ بھی ہوتا ہے, اس طرح کی بھی ہیں.
1: لیکن جب بڑے ہوتے ہیں تو وہ کہتے ہیں اب ہم نے نہیں جانا. تو یہ سچویشن, تو یہ سچویشن وہاں کے اور جو وہاں والے ہیں ان کو لگتا ہے کہ ہمارے جو یہ لوگ چلے گئے ہیں اچھی بات ہے, یہاں سے گئے ہیں جان چھوٹی کما رہے ہیں, پیسے بھیج رہے ہیں فار اینی ریزن. یہ میں نے نوٹ کیا ہے کہ ان کے اندر سے نا ایک وہ فیلنگ یا محبت نہیں رہتی ان کو, بس یہی رہتا ہے کہ بلکہ دھڑکا یہی رہتا ہے آ نہ جائے, اور آ جائیں تو اس کی بھی بڑی سٹوری ہے کہ ان کے ساتھ کیسے رویے رکھے گئے ہیں. تو یہ ایک سیلفشنیس ڈیولپ ہو جاتی ہے. ہاں یہ جو یہاں والے ہیں وہ اس چیز کو محسوس کرتے ہوئے یا ان چیزوں کو, اچھا دیکھیں کوئی تہوار یا کوئی غمی خوشی یا کوئی معاملات ہو جائے وہ یہ ایکسپیکٹ کرتے ہیں باہر والا کوئی پتہ نہیں, ہر بندہ وائٹ کالر جاب بھی نہیں کر رہا کس طرح ہے, وہی خرچ کرے وہی پہنچے, اس طرح کی نا ایک فیلنگ ڈیولپ ہو جاتی ہے. اس کو یہ سمجھا نہیں جاتا کہ ایج کے ساتھ وہ بوڑھا بھی ہو رہا ہے, جاب بھی جا سکتی ہے اور ملٹیپل ہے, اس کے اوپر ہر ایشو کو اسی کی طرف فوکس کیا جاتا ہے.
0: بالکل.
1: تو بچے جو ہیں وہ ان چیزوں کو اب دیکھتے ہیں ریئلائز کرتے ہیں, تو وہ پھر ایک طرح سے ان کی وہ یعنی ایک اتنی اٹیچمنٹ نہیں رہتی.
0: بالکل.
1: آپ ان کو فورس نہیں کر سکتے ان کو, اب وہ پھر کوشش یہی ہوتی ہے کہ ہم لوگ اگر پوسیبلٹیز ہیں تو ہم اسی معاشرے میں جس طرح مینیج کر لیں, بس اوکیشنل ہم وزٹ کریں. اور اکثر وہ ایون میں بھی وہاں جاؤں اجنبی فیل کرتا ہوں, وہ گلیاں محلے لوگ جو جانتے تھے سب غائب ہو گئے.
0: بالکل بالکل بالکل. سب سے عجیب بات یہ کہ زکر بھائی نہیں, کافی ایسے بچے ہیں جو ہمارے ہم عمر ہیں, نئی جنریشن جو یہاں بڑے ہوئے ہیں, تو ان کو یعنی میں جب ان سے پوچھتا ہوں کہ بھائی, وہ تو کہتے ہیں کہ بھائی بھول جاؤ وہاں کی سوچ چھوڑ دو یہ وہ, یعنی اس حد تک یعنی کہہ رہے ہوتے ہیں کہ بھائی اب پیچھے نہیں دیکھنا. تو یہ دراصل ایک تو یہ کہ ایک طرف پازیٹیو بھی ہے کہ بھائی اپنے معاشرے کو آپ نے اس طرح قبول کر لیا ہے دوسرے معاشرے کو, اس میں اتنا بڑا عیب بھی نہیں ہے, لیکن یہ کہ اپنی جو مین آئیڈینٹی ہے اس پر ہمارے بڑے جو ہے نا کافی فوکس کرتے تھے, یہ تو ہے. بالکل.
1: ہماری آئیڈینٹی مسلم ہے, اگر مسلم نہ ہوتی تو حجاز سے لوگ کہیں جا کے پھیلتے ہی نہ. آئیڈینٹی یہ جو ملک یا وطن ہے یہ جنہوں نے ان کے اوپر قبضہ کیا تھا نا انہوں نے ان کو دی ہے, ورنہ اگر آپ 1900 سے پہلے جائیں لوگ ادھر ادھر موو کرتے تھے, آپ کو ملٹیپل لوگ کوئی حجاز سے آئے کوئی ایران سے آئے کوئی وسطی ایشیا سے آپ کو ملیں گے.
0: مزہ آ گیا یہ پوائنٹ آؤٹ جو کیا ہے نا آپ نے اسلام کے ساتھ ریلیٹ کرتے ہوئے, یہ پورے موضوع کا آپ نے ہلا دیا ہے پورا.
1: ہمارے صحابہ کرام کہاں کہاں گئے,
0: کہاں سے کہاں چلے
1: گئے. آپ کی ایڈنٹی آپ کی خود, آپ کا دین آپ کے کردار بن جاتا ہے.
0: بالکل بالکل بالکل بالکل. اور یہیں پر آ کے سب ہمیں جو ہے نا تمام مسائل کا حل ملتا ہے. بالکل, بہت بہت شکریہ. تو سامعین کرام, بات ہوئی اور بعض ہم نے حل وغیرہ تلاش کی کوشش بھی کی, ماشاء اللہ سے ایک بہت ہی عمدہ حل بھی مل گیا ہمیں. تو اس پر ہم انشاءاللہ تفصیلی گفتگو کرتے ہیں بس ایک چھوٹے سے بریک کے بعد.
2: آپ نے سنا ہمیں آن ایئر, ناؤ فالو اس آن فیس بک اینڈ انسٹاگرام @ FM 107 قطر. دل سے دیسی.
3: ستارے اتریں گے میدان میں عظمت کی جستجو میں, ٹیمیں ٹکرائیں گی ٹاپ پوزیشن کے لیے, اور جوش ایسا जो आखिरी सीटी तक थमने ना पाए दोहा बैंक स्टार्स लीग सिर्फ अलकास के इनक्रिप्टेड चैनल्स और शूव प्लेटफॉर्म पर।
4: दोस्तों स्कूबा डाइविंग और फ्री डाइविंग के दौरान हिफाजती कवानीन पर अमल जरूरी है। विदारत दाखला ने स्कूबा डाइविंग और फ्री डाइविंग के शौकीन अफराद को हिदायत दी है कि हिफाजती कवानीन पर सख्ती से अमल किया जाए ताकि पानी के नीचे होने वाले हादसात से बचाव मुमकिन हो और गोताखोरी या वाटर डाइविंग को महफूज बनाया जा सके। याद रखें कि डाइविंग शुरू करने से पहले ट्रेनिंग लेना बहुत जरूरी है जो किसी ऑफिशियल इदारे से हासिल की जाए। इसके साथ साथ समंदर और मौसमी सूरत हाल भी चेक करना चाहिए ताकि नामुनासिब हालत में डाइविंग को अवॉइड किया जा सके। विदारत दाखला ने वाजे तौर पर कहा है कि जब आप अकेले हों तो डाइविंग मत कीजिए और खाने के फौरन बाद या ऐसी दवा लेने के बाद डाइविंग मत कीजिए जो तवज्जो या होश पर असर डाल सकती हो। ये भी याद रखिए कि समुद्री मखलूक को छूना या नुकसान पहुंचाना मना है जबकि समुद्री माहौल की हिफाजत भी हर डाइवर की जिम्मेदारी है। डाइविंग से पहले तमाम इक्विपमेंट की जांच कर लेना लाजमी है ताकि ये यकीन हो जाए कि वो ठीक हालत में है। डाइवर को चाहिए कि डाइविंग लोकेशन और वापसी के वक्त के बारे में घर वालों या दोस्तों को पहले से इत्तला दें और पानी की सतह पर डाइविंग फ्लैग के साथ नुमाया ब्योए लगाएं ताकि वहां पे जो कश्तियां या दूसरे लोग हैं उनको आपकी मौजूदगी का अंदाजा हो सके। डाइविंग के दौरान पानी की गहराई प्रेशर और एयर कंजम्पशन पर लगातार नजर रखनी चाहिए जबकि ममनू इलाकों और मुल्क की समंदरी हदूद से दूर रहना जरूरी है और किसी भी इमरजेंसी की सूरत में फौरन 999 पर राब्ता कीजिए। मिनिस्ट्री ऑफ इंटीरियर कहती है कि हिफाजती कवानीन पर अमल करें महफूज रहें और समंदर का लुत्फ जिम्मेदारी के साथ उठाएं। FM 107 आपकी और आपकी फैमिलीज की हिफाजत की ख्वाहिश करता है।
2: आप सुन रहे हैं जुमा रिफ्लेक्शंस विद तलहा अशरफुज़्ज़मान ओनली ऑन FM 107 दिल से देसी।
0: हाँ जी सामने इकराम एक मरतबा फिर आप सबको खुश आमदीद। गुफ्तगू हो रही थी माइग्रेशन और दूसरी तहजीब के साथ आपका ताल्लुक़ कैसा होना चाहिए। ये तो नहीं कह रहे हम कि भाई ताल्लुक़ ख़त्म करना, हमारी बात हो रही ताल्लुक़ की नौइयत पर, इसको हमें दुरुस्त करनी है। ठीक है, यानी आपने किसी दूसरी तहजीब को हकारत की नज़र से नहीं देखना, ये बिल्कुल गलत है। तहजीब की बात आ जाए, ज़बान की बात आ जाए तो यहाँ एक दूसरे के साथ तराहम का ताल्लुक़ हो, चूँकि ये सब अल्लाह ताला की निशानियाँ हैं और हमें जो जो चीज़ जोड़ता है वो दीन है। ठीक है, और दीन ने हमें इंसानियत की बात की तो इंसानियत के पहलू गालिब है। ठीक है, अच्छा दूसरे तहजीब के साथ जब हम तामुल करते हैं, हमारा मामला लेन देन रहता है, तो यहाँ हमें एक वसीला और गायत में फ़र्क वाज़ह रहना चाहिए। अच्छा जी, इसको एक मिसाल से समझिए। जैसे गाड़ी क्या है, गाड़ी क्या है सवाल, आप कहेंगे सवारी। पहले इंसान जो थे वो ऊँट घोड़े और दूसरे ज़राए से एक मुकाम से दूसरे मुकाम तक जाया करते थे। आज इंजन और चार पहियों वाली गाड़ी बहुत आसानी से जो है ना इधर उधर लोगों को पहुंचा देते हैं, यहाँ तक कि अब तो माशाल्लाह से इलेक्ट्रिक कार भी आ गई। तो इस जाविये से कार क्या है, वसीला है। अब एक दूसरे शख्स की तरफ आते हैं, उसके लिए गाड़ी सिर्फ यानी सफ़र नहीं या ट्रांसपोर्टेशन नहीं, गाड़ी उसका सोशल स्टेटस है, ब्रांड क्या है, मॉडल कौन सा है, नंबर कितना स्पेशल है, लोग पार्किंग में मुड़कर देखते हैं या नहीं। तो फिर आहिस्ता आहिस्ता वो दूसरों को की कदर भी उसे पैमाने से करने लगता है। एक आदमी मामूली गाड़ी से उतरे तो सलाम का दर्जा है, कोई लग्जरी गाड़ी कार से उतरे तो सलाम का दर्जा दूसरा, थोड़ी आवाज़ में अस्सलाम वालेकुम यानी। तो अब गाड़ी ने इंसान को यानी ये ट्रांसपोर्टेशन जो की जो बात कही हमने, इसके बजाय इंसान की कदर बन गई है, इसकी कदर को नापना शुरू कर दिया है उस गाड़ी ने। तो वसीला जो है ना, ये क्या हो गया, ये डायरेक्शन बन गया है। तो ये बात तहजीबों के मामले में बहुत ज़्यादा अहम हो जाते हैं। तो टेक्नोलॉजी की बिना पर जब हम कोई तहजीब को नापना शुरू कर देते हैं तो ये बात ये है कि भाई टेक्नोलॉजी میرے ہاتھ میں ہے یا ٹیکنالوجی کے ہاتھ میں میرے تص

0: सितारे उतरेंगे मैदान में अजमत की जुस्तजू में टीमें टकराएंगी टॉप पोजीशन के लिए और जोश ऐसा जो आखिरी सीटी तक थमने ना पाए दोहा बैंक स्टार्स लीग सिर्फ अलकास के इंक्रिप्टेड चैनल्स और शू प्लेटफॉर्म पर
1: इस दुनिया में हमें मुख्तलिफ रिश्ते और ताल्लुकात जोड़ते हैं मुख्तलिफ लोगों के साथ मेल जोल रखते हैं जिनमें से कई अफराद को हम दोस्त भी बना लेते हैं ये सोहबतें हमारी जिंदगी का एक नुमाया रंग बन जाती हैं कुरान करीम में भी अल्लाह ताला ने कई अस्हाब के वाकियात बयान किए हैं ताकि हम इबरत हासिल करें और राह रास्त पर आ जाएं
2: सुनिए प्रोग्राम कससुल कुरान आरजे तलहा और आरजे सरवर के साथ सिर्फ FM 107 पर
3: السلام علیکم ورحمۃ اللہ وبرکاتہ سرور مرزا اور طلحہ اشرف السلام علیکم مرتبہ آپ سب کے ساتھ قصص القرآن پروگرام لے کر حاضر خدمت ہیں قرآن کریم کی قصوں کی ایک نئی داستان لے کر دل کی گہرائیوں سے آپ سب کو خوش آمدید
4: بھائی طلحہ بھائی کے ساتھ مل کر آپ تمام سننے والوں کو دل سے خوش آمدید اور طلحہ بھائی وعلیکم السلام ورحمۃ اللہ آج کی کہانی بہت ڈفرینٹ ہے کیونکہ اس میں صرف ایک قصہ ہی نہیں بلکہ بلیف ہے फेयर है डिसेप्शन है सुपरस्टिशन है और ह्यूमन क्यूरियोसिटी है सब एक साथ नजर आने वाली चीजें
3: तो सामने कराम चले आपको बता दें कि आज हम जिस वाक्य की तरफ बढ़ रहे हैं इसे बहुत से लोग इस वाक्य का नाम तो जानते हैं मगर इसकी पुरानी बुनियाद उसका पस मंजर और उसके अंदर मौजूद शायद वो जो गहराई के साथ इसबाक हैं शायद तफसील से न जानते हों तो हारूत मारूत का वाक्य हारूता व मारूता تو یہ سورہ بقرہ میں اس کا ذکر آیا ہے اللہ فرماتا ہے اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم واتبعوا ما تتلو الشیاطین على ملک سلیمان وما کفر سلیمان ولکن الشیاطین کفروا یعلمون الناس السحر وما انزل على الملکین ببابل هاروت و ماروت تو پھر آگے فرمایا وہ دونوں کسی کو کچھ سکھانے سے پہلے خبردار کرتے انما نحن فتنة فلا تکفر یعنی ہم تو ایک آزمائش ہیں بس کفر نہ کرنا اور اس سلسلے میں قرآن یہ بھی بتاتا ہے کہ لوگ ایسی چیزیں سیکھتے تھے جن سے میاں بیوی کے درمیان جدائی ڈالی جا سکے لیکن وہ اللہ کے اذن کے بغیر کسی کو نقصان نہیں پہنچا سکتے تھے ساتھ یہ بھی واضح کر دیا گیا کہ وہ ایسی چیز سیکھ رہے تھے جو نقصان دیتی تھی فائدہ نہیں
4: طلحہ بھائی یہاں سے ایک بہت مضبوط لائف کا جو سبق ہے وہ ملتا ہے زندگی کا جو سبق ملتا ہے کہ بھائی ہر نالج یوزفل نالج نہیں ہوتی हम यूजुअली कहते हैं नॉलेज इज पावर आजकल का यही डायलॉग चल रहा है लेकिन सवाल यह है कि किस किस्म की नॉलेज किस मकसद के लिए कुछ चीजें सीखना इंसान को बेहतर बनाता है और कुछ चीजें हमें मॉरली खराब भी कर देती हैं डिस्ट्रॉय कर देती हैं बिल्कुल खत्म कर देती हैं तो भाई क्यूरियोसिटी अच्छी चीज है लेकिन हर दरवाजा जो है ना तजस्सुस के नाम पर खोलना जरूरी नहीं होता
3: بالکل سر بھائی اور نالج از پاور کے سلوگن کے حوالے سے جو آپ نے کہا نا یہ بات یہ اس پر اگر ہم ڈسکشن کریں تو پورا حلقہ نکل جائے
4: صحیح
3: نالج از پاور پر اگر ہم چلنا چاہیں گے تو ہر نالج جو ہے نا اگر ہم اس کو صحیح سمجھیں گے تو بندہ گمراہی کی طرف چلا جائے گا اللہ نے وہی کی بات اسی وجہ سے ہمارے لیے ہم اس کو ضروری سمجھتے ہیں کیونکہ تاکہ آپ کے نالج کو رہنمائی کر آپ مورلٹی کس سے لیں گے آپ کس پر اعتماد کریں گے کون سا صحیح ہے اور کون سا غلط ہے یہ سامعین کرام آپ کو لگ رہا ہے کہ یہ دو تین جملے ہیں لیکن اس ان جملوں میں پورا کانسیپٹ ہے ہمارے ایمان کا آپ کے مومن ہونے کا آپ نے جو وحی کتاب اللہ اور سنت رسول کی اتباع کی اہمیت کا اوورال وہ موضوع الگ ہے اس پر ہم کسی دوسرے پروگرام میں بات کریں گے
4: انشاءاللہ
3: تعالی اور اب ہم آج کے جو قصے کے حوالے سے جو آیات ہیں اس کے پس منظر کے بارے میں جو اہل علم کے حوالے سے جو اقوال ہیں اس کو بتا دیتے ہیں ایک قول یہ کہ بعض اہل کتاب رسول اللہ صلی اللہ علیہ وسلم سے مختلف سوالات کیا کرتے تھے جیسا کہ اصحاب کہف ذوالقرنین اور روح کے بارے میں سوالات کیے گئے آپ نے اس طرح کی آیات کافی سنے ہوں گے قرآن میں وَيَسْأَلُونَكَ وَيَسْأَلُونَكَ تو بعض اوقات ان کے پاس پہلے سے اپنی کتابوں میں کچھ معلومات ہوتی تھی اور وہ رسول اللہ صلی اللہ علیہ وسلم کے جواب کو اس سے پرکھنے کی کوشش کرتے تھے تو اسی طرح سحر کے بارے میں بھی سوال ہوا تو یہ آیات اس کی حقیقت اور اس کے خطرے کو واضح کرنے کے لیے نازل ہوئیں ایک دوسرا پس منظر یہ بھی بیان کیا جاتا ہے کہ مدینہ کے بعض یہودی حلقوں میں سلیمان علیہ السلام کے بارے میں ایک غلط تصور مشہور تھا वो ये कहते थे कि सुलेमान अलैहिस्सलाम नबी नहीं थे मादल्ला, तो ये बल्कि एक जादूगर थे और उन्होंने अपनी सल्तनत सहर और खुफिया अमलियात के जरिए
4: कायम की थी। ये तो सभी नबियों के लिए कहा गया है।
3: बिल्कुल हाँ, बिल्कुल बिल्कुल बिल्कुल। और सूरह यासीन में तो इसको बाकायदा इसको रद किया गया है कि नबी अलैहिस्सलाम ना जादूगर थे ना कोई शायर थे बल्कि वो नबी थे। कुरान ने आकर इस इल्जाम को हर नबी के हवाले से पूरी कुव्वत से रद किया है। फरमाया हुमा कफर सुलेमान, सुलेमान ने कुफर नहीं किया। फिर फौरन क्या फरमाया वलाकिन शयातीन कफरू, बल्कि शयातीन ने कुफर किया। यानी कुरान ने सुलेमान अलैहिस्सलाम की बरात कर दी और सहर के जो असल मंबा इसको, यानी सहर के असल मंबा का मतलब है असल सोर्स को शयातीन की तरफ मंसूब किया है।
4: सहर से मतलब यहाँ हम जादू के हवाले से बात कर रहे हैं, जो नहीं समझ पाएंगे उनके लिए मैंने कहा एक बार बता दूं। तो यहाँ कहना चाहिए कैरेक्टर एसेसिनेशन का भी हमें सबक मिलता है तेरा भाई। कभी एक अच्छा इंसान के बारे में एक फॉल्स नैरेटिव इतना रिपीट होता है कि लोग उसे फैक्ट समझने लगते हैं। इसलिए कभी किसी के लिए खराब नहीं बोलना चाहिए, यह हमें सबक शुरू से दिया जाता है भाई। सब कहते हैं कि ये प्रूफ नहीं होता है। आज सोशल मीडिया के सामने आप देखें या जमाने में देखें तो जितने भी र्यूमर्स हैं या कुछ उल्टी सीधी बातें हैं, अगर वो रिपीट होती रहें तो हिस्ट्री बन जाती हैं। इसलिए किसी शख्स के बारे में क्लेम सुनकर सोर्स चेक करना चाहिए, हमेशा तस्दीक कीजिए, स्पेशली जब क्लेम सीरियस हो।
3: देखिए इस सीरियस क्लेम की हद जो है ना, ये कहाँ तक पहुँचती है आगे देखें। इस गलत नस्बत, ये जो एक पसमंजर बयान किया गया है, ये भी कहा जाता है कि सुलेमान अलैहिस्सलाम के ज़माने से पहले शयातीन जो है ना आसमान की तरफ जाकर कुछ खबरें चोरी करके वो यानी सुनने की कोशिश करते थे। तो
4: ये तो सूरह बकरा में अल्लाह ताला ने बताया,
3: ये मेंशन है। तो बाद में वो क्या कहते हैं कि अल्लाह ताला जब कोई अमर फरमाता है, मलाइका उसे सुनते हैं, फिर जिब्रील अलैहिस्सलाम के जरिए आसमानों में उसकी खबर पहुंचती है। यानी शैतान ऊपर जाकर कोई एक आदवाद चोरी छुपे सुन लेते, फिर उसे एक दूसरे तक पहुंच जाते और आखिरकार वो खबर किसी इंसानी काहिन या आमिल तक पहुँच जाती। फिर वो काहिन उस एक सच्ची बात के साथ बहुत सी झूठी बातें मिला देता। तो यूँ लोगों को ये धोखा दिया जाता कि ये शख्स गैब जानता है। तो ये पस मंज़र बताकर ये बात बताने की कोशिश की जाती है कि सुलेमान अलैहिस्सलाम को दरअसल इस तरह की खबरें पहुंचती थी।
4: भाई ये मैनिपुलेशन का ना क्लासिक फार्मूला है। अगर देखा जाए थोड़ा सा सच और बहुत सारा झूठ। अगर कोई आपको 10 बातें बताए और एक सच निकल आए, हम बाकी 9 भी सच्ची मान लेते हैं। ये आजकल हमारे एक नॉर्मल जिंदगी का हिस्सा है और ये ही एक तरीके का ट्रैप है भाई। आज भी है ना फॉर्च्यून टेलिंग, फेक स्पिरिचुअल क्लेम्स, ऑनलाइन एनर्जी रीडर्स वगैरह और हॉरोस्कोप भी है अखबार में रोज बैठे हुए हम पढ़ रहे होते हैं। ये पेजेस वगैरह ये जो है ना साइकोलॉजिकली आपको

0: جڑے ہوئے ہیں دوسرے کے ساتھ, ہم نام بھی ہیں ساتھ میں. تو کبیر شاہ میرے ساتھ لائن پر ہیں. میرے بھائی کیا حال ہے؟
1: السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
0: وعلیکم السلام میرے جان, کیا حال ہے آپ کے؟
1: اللہ کا شکر ہے بھائی, آپ کیسے ہیں؟
0: بڑھیا بھائی. لاسٹ ٹائم نے بات کری تھی, مجھے یاد ہے پچھلے سال ہی ہوئی تھی بات, پچھلے کے پچھلے سال کی بات ہے, یاد بھی نہیں آ رہا مجھے تو.
1: ہاں اب انوائٹ کرے تھے نا بھائی ایک زمانے کے بعد.
0: پتا اچھی دوستی ایسی ہوتی ہے جہاں پر آپ کی دوستی قائم رہتی ہے چاہے جتنے بھی سال بیچ میں نکل جائیں. تو میں یہ مانتا ہوں کہ یہ بہت ہی خاص دوستی ہے, تو یہ بنائے رکھنے کے لیے کریڈٹ آپ کو جاتا ہے میرے بھائی. تھینک یو سو مچ کہ آپ کنیکٹڈ رہے کبیر بھائی.
2: نہیں نہیں آپ کا بھی بہت بہت شکریہ بھائی, آپ اپنا اتنا ٹائم نکال کے بلاتے ہم کو اور کال بھی کرتے تو
0: کیا. ارے بھائی کام کا فوراً ہو رہا ہے بھائی. اچھا تو میری جان یہ بتاؤ زندگی کیسی چل رہی ہے پچھلے سال سے, اس سال میں کچھ فرق آیا؟ لائف کیسی ہے؟ ویسی ہے, تھوڑی چینج ہوئی ہے, کیا ہے؟
2: چل رہی ہے, اپس اینڈ ڈاؤنز آتے رہتے ہیں لائف میں.
0: اپس اینڈ ڈاؤنز مزے, مطلب پچھلے سال سے تھوڑا بہتر چل رہا ہے معاملہ, ابھی کیا ہے چڑھاؤ ہے ڈھلان آئی کیا سین ہے؟
2: بالکل بالکل, بیچ میں تھوڑا ڈھلان آ گئی تھی, پھر ان شاء اللہ جو ہے الحمد للہ جو ہے ابھی لیول پہ چل رہا ہے, ابھی ان شاء اللہ اوپر بھی چڑھیں گے
0: ان شاء اللہ. بھائی وہ تو پورے مجھے امید ہے بھائی, وہ آپ کے ڈیڈیکیشن سے پتہ لگتا ہے مجھے. تو میرے بھائی یہ بتاؤ, میں یہ بھی دیکھتا ہوں کہ تم بھی کانٹینٹ جنریشن کی طرف جاتے ہو نا, کچھ نہ کچھ بناتے رہتے ہو, بڑی اچھی عادت ہے یہ کہ ایکٹیو رہتے ہو اس چیز میں. تو کیا کیا کانٹینٹ بناتے ہو ذرا پبلک کو بتاؤ یار, تاکہ پبلک تمہاری طرف آئے, کیا بناتے ہو؟
2: میں خاص کر کے تو میں لپسنگ کرتا ہوں, یعنی ویڈیو کی اگر بات کریں گے تو لپسنگ کرتا ہوں, اور جو میں دیکھتا ہوں جو سیکھتا ہوں, یعنی اب آپ کو پتا ہے میرا کام کیا ہے, تو میرے کو اگر کسی چیز سے فائدہ ہوا تو میں سوچتا ہوں کہ میں پبلک کو یہ بتاؤں کہ اس سے فائدہ ہو, تو یہ چیز میں اپنے ویڈیوز میں ڈالتا ہوں. جیسا کہ کوئی گیریج ہو گیا وہاں پر میرے کو فائدہ ہوا, گاڑی میری بنایا کم پیسے لگے, تو
0: میں نے دیکھا بھی ہے کہ آپ بتاتے رہتے ہیں کہیں پہ کچھ نوٹس کر لیا تو لگتا ہے کہ میں پبلک کو بتا دوں, اور وہ بڑی اچھی عادت ہے. گاتے بھی سنا ہے میں نے یار, اس کے بارے میں تو بتاؤ, گاتے بھی تو آج کل؟
2: جی بالکل گاتا تو رہتا ہوں, بس ریپ بھی جو ہے کاپی کرتا ہوں, جیسا آپ جیسے بڑے بڑے ریپروں کو جو ہے تھوڑا بہت کاپی کر لیتا ہوں.
0: ارے نہیں یار اچھا کرتے ہو, میں نے دیکھا کہ جو کوشش کرتا ہے نا بھائی وہ اچھا ہی دکھتا ہے, جو خام خاں کرتا ہے وہ کرنج پتہ لگ جاتا ہے, آپ کا کرنج نہیں لگتا, یہ اچھی بات ہے میرے بھائی. تو یہ کانٹینٹ بناتے رہو میرے بھائی.
2: مسئلہ کیا ہے کبیر بھائی, میں کو لکھنا نہیں آتا, یعنی ریپ میں لکھ نہیں سکتا ہوں.
0: ہاں سمجھا, او
2: پر مجھے ٹیلنٹ آپ کے پاس ہے کوٹ کوٹ کے بنا ہوا ہے.
0: پر مجھے ایسا لگتا ہے میرے بھائی جس دن بیٹھ گئے نا تم, وہ مجھے پتا ہے ٹائم نہیں مل رہا ہے اس لیے نہیں لکھ پا رہے ہو, پر مجھے پتا ہے کہ لکھ بھی لوگے جب کر پا رہے ہو نا تو شاید دماغ میں رائم چلتی ہوگی, پر وہ بیٹھنے کا ٹائم نہیں ملتا ہوگا کہ میں بیٹھ کے لکھ.
2: ایگزیکٹلی
0: ہاں وہ مجھے پوری امید ہے. تو میرے بھائی یہ کہاں سے آتے ہیں ذرا پبلک کو بتاؤ, کون سے شہر سے آتے ہو انڈیا سے؟
2: میں انڈیا حیدرآباد سے ہوں, حیدرآباد پرانے شہر سے ہوں, دکن حیدرآباد سے.
0: جی تو یہاں پہ حیدرآبادیوں سے ملاقات ہوتی ہے, یا کیسے لوگ ملتے ہیں مطلب ڈیلی پورے دن میں اتنا کام کرنے کے بعد, زیادہ تعداد کون سے لوگ ہی ہے؟
2: زیادہ تعداد تو ہے حیدرآباد میں ملتے, زیادہ تر تو سوشل میڈیا سے ہی ملتے میرے کو, حیدرآباد کے بہت سارے لوگ جڑے, بہت اچھے دوست بھی ملے. اور اب میرے اب میں جیسا کہ آپ کو معلوم ہے میں اوبر میں چلاتا ہوں, تو بہت لوگ ملتے رہتے, ملباری لوگ ملتے اور ہمارے بنگلہ دیش کے پاکستانی, ہر کوئی ملتے رہتا ہے سمجھو.
0: بھائی تو کوئی اور بھاشا سیکھنے کی ایسی اچھا سی ہوئی, کچھ اور بھاشا سیکھی مطلب اس دوران کیونکہ اتنا زیادہ انٹریکشن ہوتا رہتا ہے تو؟
2: نہیں بھائی کچھ سیکھنے کی میرے کو ضرورت تو نہیں پڑی, البتہ میں عربی اور سیکھنا چاہتا ہوں. میں عربی میرے کو بہت اچھی لگتی ہے, عربی لینگویج بہت زیادہ.
0: اچھا وہ تو ابھی سیکھنے کا کیا پلان ہے پھر, کبھی سوچا ہے یار یہ سیکھوں گا کیا کروں گا؟
2: میں شکر ہے جتنا میں عربی بولتا ہوں تو تقریباً میرا لہجہ دیکھ کے عربی جو ایکسنٹ میں میں بات کرتا ہوں تقریباً لوگ الحمدللہ تعریف ہی کرتے. اگر کوئی عربی مل گئی جیسا فار ایگزامپل مغربی ہے, موروکو ہے, تونسیا کے ہے, سوڈانی ہے, قطری لوگ ہے, تو جب وہ لوگ سے بات کرتا ہوں تو بولتے تیرا لہجہ بات کرنے کا بہت اچھا ہے, یہ سمجھ میں نہیں آتا کہ تو ہندی ہے.
0: کیا بات ہے یار کیا بات ہے, اس کے بعد تو پھر کمپلیمنٹ کوئی دیسی کیا ہی دے گا تم کو میرا بھائی. صحیح ہے, بہت بڑھیا. تو کیونکہ کیا رہتا ہے نا کہ جب آپ کا کام ایک موونگ چیز میں ہے, اب آپ جو ہے دن بھر آپ کا سفر رہتا ہی رہتا ہے, تو یہ مینج کیسے کرتے ہو؟ کھانے پینے کا کیا سین رہتا ہے, ہاؤ ڈو یو مینج میرا بھائی؟
2: بھیا کھانے پینے کا تو پوری ٹائمنگ آگے پیچھے ہو ہی جاتی, کیونکہ ابھی بھی میں کھانا لے کے گاڑی میں رکھا ہوں لیکن گھر جاؤں گا تو کھاؤں گا بول کے سوچ رہا, لیکن ٹائم نہیں ملا ہے
0: یار. مجھے گلٹ میں ڈال دیا تم نے یار کہ میں نے روک رکھا یار. अच्छा नहीं, पर जैसे मैं देखता हूँ कि दो किस्म के लोग देखे हैं मैंने, और जब मैं शो में ही बात कर रहा हूँ तो कुछ लोग जो चला भी रहे हैं वो कहते हैं कि मैं, मेरा क्या, मैं तो सब कुछ रोक रख के तसल्ली से बैठ के खाता हूँ। कुछ लोग क्या होता है वो कहता नहीं है मैं रोकना नहीं चाहता, अब वो सफर में ही चलते हुए खा लेते हैं, देखेंगे हल्का पुल्का खा ले, थोड़ा सा वो कॉम्प्रोमाइज ज्यादा कर लेते हैं, तो इसलिए मैंने पूछा।
2: जी जी, कॉम्प्रोमाइज करते मैं भी करता हूँ, क्योंकि बोलते अब खाना खा लिया ना, मेरा मसला मेरा खुद का पर्सनली क्या मसला है, मैं खाना खाते ही नींद आती, चाहे कोई भी टाइम का खाओ, नाश्ता करो या लंच करो या डिनर करो, खाना खाते ही नींद आती। अब नींद आई तो काम नहीं कर सकते, खाने को थोड़ा अवॉइड करके थोड़ा पहले थोड़ा बटर लेंगे, थोड़ा काम दो चार पोंछे जमा कर लेंगे, फिर खाना खाते रहेंगे।
0: ये भी सही है। कितने बजे निकलते हो सुबह? सुबह निकलते हो दोपहर में?
2: मैं मदरसे स्टार्ट हुए अल्हम्दुलिल्लाह सुबह 5:30 को निकलता हूँ फजर वजर पढ़ लेके,
0: माशाल्लाह।
2: तो अभी शाम में बीच में थोड़ा होल्ड ले लेता हूँ 1-2 घंटे का, जाके सो के करके लंच करने के बाद से सो जाता हूँ, उसके बाद में फिर निकल के जो है रात में 11-12 बजे तक करके।
0: अच्छा मेरे भाई, एक शिकायत रही है लोगों की, और आजकल लोग कहते हैं कि भाई जो नए नए आए ना, नए नए जो अभी कैब चलाना शुरू किया जिन्होंने, वो थोड़ा ज्यादा ही स्लो चलाते हैं, इनको क्या कहेंगे, क्या हिदायत देंगे, आप क्या बोलना चाहेंगे, हिदायत देंगे मतलब एडवाइस देंगे, क्या कहना चाहेंगे?
2: नहीं थोड़ा ज्यादा नहीं, बहुत ज्यादा ही स्लो चलाते भाई, और ये जो नए नए जो भाई है हमारे, ऐसा मत करो मेरे भाई, क्योंकि पीछे वाले भी जो है आपके इंतजार में रहते हैं, और मैं स्लो चलाने के वो तो छोड़ दो आप भाई, इशारा नहीं डालते, राइट में लेफ्ट में मुड़ जाते, और कस्टमर पैसेंजर दिखते ही रोक देते वहीं। या नहीं करो ऐसा, पीछे वालों को तकलीफ होती, इशारा डाल दो आगे, पीछे वाला भी जो है जरा हो जाता भाई, होशियार हो जाता कि हाँ भाई ये रुक रहा है या फिर मुड़ रहा है, कुछ भी ऐसा ना।
0: नहीं ये एक्चुअली में लोग परेशान, लोग कह रहे हैं पता नहीं क्यों यार इतना स्लो क्यों चलाते हैं, ठीक है राइट में चला रहा तो वहाँ पे थोड़ी तो रेस दो 80 करोड़।
2: नहीं कबीर भाई कैसा है मालूम है, ये जो स्लो जो चलाते ना ये राइट के इंतजार में रहते है, मूव करते रहते गाड़ी, सही है। हाँ जब राइट मिल जाती ना फिर लोग को नहीं पकड़ सकते फिर।
0: अच्छा ये सही है, ये आज मुझे इस चीज का खुलासा हो गया ना, इस बात की खुशी है मुझे, वेरी गुड,
1: ये अंदर की बात है।
0: अब तो भाई ये बिल्कुल जग जाहिर हो चुकी है, तो ये भी अच्छी बात है। अच्छा कबीर भाई, क्या क्या रहता है इंडिया में जब जाते हो, तो कब जाना होता है, कितने साल में कितने टाइम में?
2: मैं जब पहले जब दूसरी जॉब करता था उबर में आने से पहले, तो मैं साल में एक बार महीने के लिए जाता था, 1 महीने के लिए, और कभी किसी वजह से नहीं जा सका तो 2 साल में 2 महीने के आस जाता था, सही है।
0: अच्छा ओके,
2: अभी तो 3 साल में 2 बार जाके आ गया, लेकिन सिर्फ 1.5 महीने के लिए गया, अभी काफी टाइम हो गया मेरे को नहीं जाके।
0: अच्छा क्यों ऐसा?
2: क्योंकि ये जो मैं जो गाड़ी लिया, मेरे पास जो गाड़ी है तो उसका EMI वगैरह ऐसा रहता ना।
0: अच्छा तो उसमें हाँ ओके हाँ, ये तो
1: रहते फाइनेंशियल इश्यूज रहते,
0: ये तो अपने साथ भी रहता है, अरे देखा है मैंने, रोक देते हैं उसके बाद फिर। अच्छा ठीक है, कोई दिक्कत नहीं। के इंडिया में कितना घूमे मेरे भाई, हैदराबाद के अलावा कहाँ ऊपर नॉर्थ वॉर्ड देखा?
2: मैं गया हैदराबाद के अलावा आसपास के छोटे मोटे गाँव है वहाँ पर गया, और मुंबई गया, पुणे गया, और अब जाने के बाद इंशाल्लाह गोवा का प्लान है, दोस्तों डाल के रखे हैं।
0: क्या बात है भाई, ये बदला लेने वाली बात है, मैं खुद से बदला लूंगा ये सारी छुट्टियों का,
1: पूरा कसर निकालूंगा भैया,
0: पूरी कसर निकालना भाई। तो कभी नॉर्थ की तरफ नहीं गया, दिल्ली नहीं जाना उस तरफ ऊपर की?
2: नहीं भैया, दिल्ली तो जाना नहीं हुआ कभी भी।
0: क्यों भाई, हमारी हवेली की तरफ भी जाओ भाई, ऐसी क्या दिक्कत है भाई,
2: इंशाल्लाह आप जाएंगे तो आपके पास आ जाएंगे ना भैया।
0: बिल्कुल मेरे भाई, अरे आप तो भाई गोवा जा रहे हैं भाई, उस टाइम तो फोन बंद। सही जा रहा
1: है,
0: नो डिस्टर्बिंग, सही बात है। और भाई मैं एक चीज जानना चाहता हूँ, और पब्लिक की नॉलेज के लिए, ये जो स्टार देने वाला सिस्टम होता है ना, यूजुअली कहते हैं स्टार 5 स्टार दे दो या फिर 5, तो पब्लिक को भी 5 स्टार मिलता है ना, जो पैसेंजर होता है, नहीं मिलता उसको?
2: हाँ मैं तो देता हूँ, अगर कोई कस्टमर मेरे से अच्छा बात करता है मैं ऑलमोस्ट तो 5 दे देता हूँ। कुछ कस्टमर को बदतमीज रहा, यानी गाड़ी में बदतमीज से बैठा करा, तो उसको 1 स्टार दे के रिपोर्ट, यानी रिपोर्ट मार देता हूँ कि डिसबिहेवियर ऐसा वैसा।
0: उसका असर क्या पड़ता है, उसका असर क्या पड़ता है?
2: उसका असर हमको ये पड़ता है कि ये दोबारा हमको नहीं मिलती है।
0: अच्छा,
2: ये आदमी जो है, हाँ ये हमको नहीं, लेकिन कस्टमर अगर हमको रिपोर्ट मारता है तो उससे हमको फर्क पड़ता।
0: हाँ पर कस्टमर को क्या फर्क पड़ता है, क्या उसकी सेहत पे, उसके ऐप पे कुछ ऐसा डिस्काउंट नहीं मिलेगा, ऐसा कुछ होता है कि नहीं?
2: हाँ, डिस्काउंट प्रमोशन वगैरह नहीं मिलते उसको, और जो जब अब मैं उसको रिपोर्ट मारा, ऐसे ही उसका रेटिंग बहुत कम है, अगर कोई दूसरे ड्राइवर को उसकी राइड गई तो उन्हें क्या करता, रेटिंग देख के वो भी नहीं जाता उसके पास, वो अटका रहता है। हाँ क्योंकि उसको उसके हिसाब से उसके बिहेवियर के हिसाब से उसको रेटिंग मिलती है ना भाई।
0: अरे रे रे रे रे भाई
1: जी, ऐसा है
0: ये तो, मतलब ये तो सोचने वाली बात है। पर रीसेंट टाइम में कुछ ऐसा हुआ किस्सा कि कभी कोई ऐसा मिला कस्टमर के मन तो गया क्या अब इसको एक स्टार भी क्यों दूं मैं?
2: नहीं मिलते रहते, वो डेली का है कबीर भाई।
0: डेली का है? अच्छा
2: डेली का है, हाँ डेली का है।
0: अरे यार
2: अभी अभी रिसेंटली आपका कॉल आने से पहले एक विलाजो से लेकर आज यहाँ मैदर में छोड़ा, दो जने थे, दो एक सामने बैठे एक पीछे बैठे, ठीक है। अब वो उनको उतारने से एक जने बंदे को उतारना था मैदर में, उसको उतारने से पहले मेरी दूसरी राइड आ गया। अब बोलता क्या बंदा मेरे को आगे छोड़ना है या दूसरे बंदे को, मैं गाड़ी में से उतरूंगा नहीं। मैं बोला तू पहले बोल देता या फिर लोकेशन ऐड कर देता, अभी क्या ही बोलूं उसको। और वो जो बेचारा दूसरा बंदा था वो करीब नहीं वो तो 8-9 मिनट वेट करा बेचारा, वो क्या डर के कैंसिल भी नहीं करा क्योंकि उसको क्या बोलते कैंसिलेशन का
0: चार्ज आ जाएगा। रे रे रे रे रे रे बेचारा मासूम भाई।
2: फिर मैं जाके उसको एक्सप्लेन करा बेचारे को, भाई ऐसा ऐसा हो गया तो आप मेरी रेटिंग खराब मत करो, मैं आपको 5 स्टार देता हूँ, आप भी मेरे को 5 स्टार दे दो, बोल के सब बोल के उतारा बेचारे को मैं।
0: अरे रे रे
2: अब उसकी मर्जी, उतरने के बाद उन्होंने मेरे को अटका दिया, उसके बाद मैं रिपोर्ट मारा तो फिर बोला मालूम।
0: नहीं नहीं इतनी इतनी इतनी तो कदर करेगा सामने वाले, भैया आपने एकदम क्लियरली बता दिया है तो आई डोंट थिंक ये मामला खराब होगा। बट जैसे होता है ना ये जो कैब के एटिकेट्स होते हैं वो बड़ा मैं देखता हूँ कि लोग कुछ लोग पसंद करते हैं बात करना, कुछ लोग नहीं पसंद करते हैं बात करना।
1: नहीं करते
0: तो आपको क्या रहता है कि आप पसंद करते हैं नहीं करते ये बात करनी चाहिए कि नहीं करनी चाहिए?
2: मैं कोई अरबी कस्टमर और खास करके हमारे हैदराबाद के कस्टमर मिले ना तो मेरे को बात करने का अच्छा लगता है, बहुत जबरदस्त।
0: अच्छा ओके, ये तो थोड़ी डिफरेंट चॉइस है हैदराबादी तो
1: पका देता हूं बोलने नहीं देता किसी को।
0: अच्छी बात है यार, अच्छी बात है।
2: हाँ दिल में जितना भी भड़का रहता ना दिन भर का पूरा निकाल लेता
0: हूँ। नहीं भाई अच्छी बात है, ये करना चाहिए, कोई तो बात करने वाला मिलना चाहिए। मैं तो खुद चल के बात करता हूँ, मुझे जब भी कोई भाई मिलता है मैं तो बात करता हूँ कहीं का भी हो। कभी ऐसा हुआ किसी ने बोला कि या उस पे ऐप पे डाल भी देते ना कि बात नहीं करनी है ऐसा कुछ डाल देते?
2: हाँ बोलते हैं टॉकिंग टू मच, रिपोर्ट मारते भाई।

0: وقت رکا نہیں ہے, وہ تو نئے رستے بنا رہا ہے. کیا آپ تیار ہیں اس کل کے لیے جو آج شروع ہو چکا ہے؟ پیش کرتے ہیں نیکسٹ جین. نیکسٹ جین آر جے صفا اور آر جے امیتا کے ساتھ ایک ایسا سفر جو ہے آپ کی کریٹیوٹی, ٹیکنالوجی اور فیوچر کا نیا بلو پرنٹ. بلو پرنٹ, سمپل اسٹائل, بگ امپیکٹ. پرسنل گروتھ ہو یا ٹیک ریولوشن, اپنے آئیڈیاز کو دیجیے ایک نئی پہچان. بنیے کل کا چہرہ آج ہی.
1: السلام علیکم, مرحبا مرحبا. ایف ایم 107 سن رہے ہیں آپ, میں ہوں آپ کی اے فور امیتا, اور ہماری ایس فور صفا بھی آ چکی ہے ہمارے برانڈ نیو ایپیسوڈ میں آف دا شو نیکسٹ جین.
2: جی ہاں, ویلکم بھائی, ویلکم ٹو نیکسٹ جین, وہ جگہ جہاں ہم بات کرتے ہیں ان آئیڈیاز کی, انوویشنز کی, اسکلز اور ٹیکنالوجیز کی جو ہماری نیو جنریشن کے فیوچر کو شیپ کر رہی ہیں.
1: Absolutely. اور نیکسٹ جن میں ہم صرف ٹیکنالوجی کے بارے میں بات نہیں کرتے, بلکہ یہ سمجھنے کی کوشش کرتے ہیں کہ ٹیکنالوجی ہماری ایوری ڈے لائف, ایجوکیشن, کریئرز اور فیوچر کو کس طرح چینج کر رہی ہے.
2: اور ہاں, آج کا ٹاپک تو میرے خیال سے امیتا واقعی میں ایسا لگتا ہے جیسے فیوچر سے آ رہا ہے. ذرا سوچیے, آپ کمپیوٹر پر ایک ڈیزائن بنائیں اور پھر وہ ڈیزائن اسکرین سے نکل کر ایک ریئل آبجیکٹ بن جائے.
1: واو واو, سچ میں, مطلب کمپیوٹر کہے ڈیزائن ریڈی ہے اور پرنٹر کہے ٹھیک ہے اب یہ اسے بنا ہی دیتے ہیں.
2: تو بھائی بالکل, آپ اگر اس بات پہ پہنچیں کہ بھائی 3D پرنٹنگ کے بارے میں بات کی جا رہی ہے, تو آپ بالکل صحیح سوچ رہے ہیں.
1: Absolutely. So 3D پرنٹنگ کا نام سنتے ہی اکثر ہمارے دماغ میں ایک مشین آتی ہے جو پلاسٹک کے چھوٹے چھوٹے آبجیکٹس بناتی ہے, لیکن اصل میں 3D پرنٹنگ کی دنیا اس سے کافی بڑی ہے.
2: اچھا, یہ ٹیکنالوجی اب ڈیجیٹل مینوفیکچرنگ کا حصہ بن رہی ہے. یعنی مینوفیکچرنگ کا پروسیس ایک ڈیجیٹل فائل سے شروع ہو سکتا ہے اور اس ڈیجیٹل ڈیزائن کو ایونچولی ایک فزیکل پروڈکٹ میں کنورٹ کیا جا سکتا ہے بھائی.
1: ہاں, اور یہاں سب سے انٹرسٹنگ بات یہ ہے کہ ٹریڈیشنل مینوفیکچرنگ میں اکثر آپ مٹیریل کا ایک بڑا پیس لیتے ہیں اور اسے کٹ, شیپ یا مشین کر کے فائنل پروڈکٹ بناتے ہیں.
2: اچھا, جبکہ جو 3D پرنٹنگ میں اپروچ جو ہوتی ہے نا, وہ تھوڑی ڈفرینٹ ہوتی ہے. مشین آبجیکٹ کو لیئر بائی لیئر بلڈ کرتی ہے, ایک لیئر, پھر دوسری لیئر, پھر تیسری, اور پھر آہستہ آہستہ ایک کمپلیٹ آبجیکٹ بن کر سامنے آ جاتا ہے.
1: یعنی اگر ٹریڈیشنل مینوفیکچرنگ کو ہم کاروینگ کہیں, تو 3D پرنٹنگ کو بلڈنگ کہا جا سکتا ہے.
2: Exactly. I agree with you, امیتا. اور یہ جو یوتھ کلچر میں بھی اس کا بڑا ٹرینڈ ہو رہا ہے, یوتھ کلچر میں بھی آپ کہہ لیں کہ میکر کلچر اور DIY کریٹو کا ٹرینڈ گرو کر رہا ہے. ینگ جو جنریشن ہے وہ صرف پروڈکٹس یوز نہیں کرنا چاہتی, وہ انہیں ڈیزائن اور کریئیٹ بھی کرنا چاہتی ہے بھائی.
1: ہاں, اور اسی لیے آج ہم ایکسپلور کریں گے کہ 3D پرنٹنگ ایکچولی کیسے کام کرتی ہے, ریپڈ پروٹوٹائپنگ کیا ہوتی ہے, کسٹمائزیشن کیوں امپورٹنٹ ہے, قطر میں ینگ انوویٹرز کے لیے میکر اسپیسز کس طرح اپرچونیٹیز کریئٹ کر سکتے ہیں, اور سب سے امپورٹنٹ, اگر آپ کے پاس ایک بریلینٹ آئیڈیا ہو تو کیا آپ بنا فیکٹری کے اسے ٹیسٹ کر سکتے ہیں.
2: تو بھائی آج کا نیکسٹ جین ایک سمپل سوال سے اسٹارٹ کرتے ہیں امیتا, ٹھیک ہے؟ اور وہ سمپل سوال یہ کہ اگر آپ کے پاس ایک پروڈکٹ آئیڈیا ہو, لیکن فیکٹری, مشینری اور ہیوج انویسٹمنٹ نہ ہو, تو کیا صرف کمپیوٹر ڈیزائن اور 3D پرنٹر سے آپ اپنے اس آئیڈیا کو ریالٹی میں تبدیل کر سکتے ہیں؟
1: اسی سوال کا جواب ہم آج ڈھونڈیں گے.
2: اور بھائی آپ کو یاد دلاتی چلوں کہ آپ سن رہے ہیں ایف ایم 107 پر نیکسٹ جین صفا اور امیتا کے ساتھ.
1: Absolutely. بلیسی کے ساتھ ہم اپنے اگلے سیگمنٹ کی طرف بڑھتے ہیں. That's what's trending. What's trending.
2: تو بھائی ویلکم ساتھیوں ہمارے واٹس ٹرینڈنگ کے سیگمنٹ میں. دیکھو امیتا, مجھے لگتا ہے کہ ہم میں سے نا بہت سارے لوگ ہیں جو 3D پرنٹنگ کے بارے میں سن چکے ہیں آلریڈی, یہ کوئی نئی چیز نہیں ہے.
1: Right.
2: لیکن جب ہم کہتے ہیں نا کہ بھائی ایک ڈیجیٹل فائل فزیکل آبجیکٹ بن سکتی ہے, ہاں, تو یہ کانسیپٹ ابھی بھی تھوڑا سا ہمیں میجیکل لگتا ہے.
1: ہاں, اور انٹرسٹنگ بات یہ ہے کہ اس میں میجک کم اور انجینئرنگ زیادہ ہے. بیسک کانسیپٹ ایکچولی سرپرائزنگلی سمپل ہے.
2: اچھا, تو چلیے میں آپ کو ایک کام کرتی ہوں, یہ فزکس کے دروازے تھوڑے سے بند کرتے ہیں اور اس کو تھوڑا سمپلیفائی کرتے ہیں, سمپل لینگویج سمجھتے ہیں اسے. اگر میرے کمپیوٹر میں ایک 3D ماڈل ہے तो भाई प्रिंटर उसे कैसे समझता है?
1: Absolutely. तो सबसे पहले एक डिजिटल 3D डिजाइन क्रिएट होता है. ये डिजाइन कंप्यूटर एडेड डिजाइन सॉफ्टवेयर यानी CAD सॉफ्टवेयर में बनाया जा सकता है. फिर सॉफ्टवेयर उस डिजाइन को बहुत सारी थिन लेयर्स में डिवाइड करता है
2: और फिर प्रिंटर हर लेयर को इंडिविजुअली क्रिएट करता है.
1: एग्जैक्टली. मशीन को इंस्ट्रक्शंस मिलती हैं कि मटेरियल कहाँ डिपॉजिट करना है, किस शेप में करना है और किस तरह नेक्स्ट लेयर के साथ कनेक्ट करना है.
2: और इसी प्रोसेस की वजह से 3D प्रिंटिंग रैपिड प्रोटोटाइपिंग के लिए इतनी यूजफुल बन गई है भाई.
1: बिल्कुल. ट्रेडिशनल प्रोडक्ट डेवलपमेंट में अगर आपको कोई न्यू प्रोडक्ट बनाना हो तो प्रोसेस लेंदी हो सकता है. आप डिजाइन बनाते हैं, मोल्ड डेवलप करते हैं, पार्ट्स ऑर्डर करते हैं, प्रोटोटाइप बनाते हैं, टेस्टिंग करते हैं, प्रॉब्लम आइडेंटिफाई करते हैं और फिर चेंजेस के लिए दोबारा प्रोसेस रिपीट करते हैं.
2: अच्छा, और अगर आपको मोल्ड चेंज करना हो ना इसका, तो इसमें टाइम भी लगता है, पैसा भी लगता है, दोनों चीजें लग सकती हैं.
1: एग्जैक्टली, सही बोल रही हो सफा. लेकिन 3D प्रिंटिंग में डिजाइनर डिजिटल फाइल को मॉडिफाई कर सकता है और फिर अपडेटेड वर्जन प्रिंट कर सकता है.
2: यानी कि बड़ी सिंपल सी बात है कि भाई प्रिंट, टेस्ट, इम्प्रूव और फिर दोबारा प्रिंट.
1: क्या बात है. और ये साइकिल जितनी बार जरूरी हो रिपीट की जा सकती है.
2: अच्छा अमिता, मुझे ऐसा लगता है कि ये जो चीज है ना वो स्टार्टअप्स के लिए पर्टिकुलरली इंटरेस्टिंग है, क्योंकि स्टार्टअप के पास आप कह लें कि शुरू में ह्यूज मैन्युफैक्चरिंग बजट नहीं होता.
1: बिल्कुल सही कह रही हो. इमेजिन कीजिए कि एक यंग एंटरप्रेन्योर के पास एक इनोवेटिव किचन टूल का आइडिया है, ठीक है, उसके पास फैक्ट्री नहीं है. अगर वो ट्रेडिशनल मैन्युफैक्चरिंग से स्टार्ट करे तो इन्वेस्टमेंट काफी ज्यादा हो सकती है. लेकिन अगर वो पहले डिजिटल डिजाइन बनाए और प्रोटोटाइप क्रिएट करे तो वो अपने आइडिया को फिजिकली टेस्ट कर सकता है.
2: हाँ, और फिर अगर प्रोडक्ट में प्रॉब्लम हो तो उसे कंप्यूटर पर मॉडिफाई करके दोबारा प्रिंट किया जा सकता है.
1: Exactly, exactly. और इसी वजह से कस्टमाइजेशन भी एक मेजर ट्रेंड है.
2: अच्छा, कस्टमाइजेशन यानी हर कस्टमर के लिए एग्जैक्टली सेम प्रोडक्ट बनाने के बजाय स्पेसिफिक नीड्स के अकॉर्डिंग प्रोडक्ट डिजाइन करना.
1: जी, मिसाल के तौर पर कस्टमाइज्ड टूल्स, एजुकेशनल मॉडल्स, आर्किटेक्चुरल कंपोनेंट्स, प्रोटोटाइप्स, डेकोरेटिव ऑब्जेक्ट्स और स्पेशलाइज्ड पार्ट्स. डिजिटल मैन्युफैक्चरिंग स्मॉल क्वांटिटीज में भी यूनिक डिजाइन क्रिएट करने को इजियर बना सकती है.
2: ओए होए, यानी फ्यूचर में वन साइज फिट्स ऑल के बजाय डिजाइन फॉर यू का कॉन्सेप्ट और भी ज्यादा स्ट्रॉन्ग हो सकता है. अरे भाई,
1: सही बोल रहे हो. और इसी में डिजिटल मैन्युफैक्चरिंग की रियल पावर मानी जाती है. ये सिर्फ प्लास्टिक ऑब्जेक्ट्स प्रिंट करने की टेक्नोलॉजी नहीं है, ये मैन्युफैक्चरिंग को मोर डिजिटल, फ्लेक्सिबल और लोकलाइज्ड बनाने का पार्ट है.
2: अच्छा, और स्मॉल बिजनेसेस और इंडिविजुअल क्रिएटर्स के लिए भी ना ये एक बहुत इंटरेस्टिंग, मैं कहूँगी, अपॉर्चुनिटी क्रिएट करती है. आपको इमीडिएटली थाउजेंड्स ऑफ प्रोडक्ट्स मैन्युफैक्चर करने की कोई जरूरत नहीं होती. पहले भाई आइडिया टेस्ट कर